स्वागत जनाउन चाहन्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा। श्रोताहरू, अब सुनाउनेछौँ हिरण दर्नालको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त प्रथम प्रस्तुति स्वीकार्नुहोस् जसमा शब्द रहेको छ मोहन सिंह लोहागन अनि सङ्गीत योगेन्द्र खतानीको। त श्रोताहरू, स्वीकार्नुहोस् हिरण दर्नालको योग।

श्रोताहरू अहिले सुन्नुभयो हिरण दर्नालको स्वरमा शब्द अनि सङ्गीत थियो योगेन्द्र घतानीको। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् जसमा शब्द रहेको छ मोहन सिंह लोहागुन अनि सङ्गीत योगेन्द्र घतानीको हो।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टील फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। केन्द्रीय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। आज विश्व जनसंख्या दिवस हो र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्याण्डसित हुनेछ भने दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्ड बीच हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। अकल्याण्डमा भारतीय समुदायलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, भारत अनि न्यूजील्याण्डको सम्बन्ध साझा विरासत, स्थायी मित्रता, समान लोकतान्त्रिक मूल्यहरू अनि उज्जवल भविष्यको साझा संकल्पमाथि आधारित छ। उहाँले भन्नुभयो, अकल्याण्डदेखि वेलिङटन अनि क्राइस्ट चर्चदेखि क्विन्सटाउनसम्म भारतीय समुदायले दुवै देशहरूको सम्बन्धलाई बलियो बनाउनमा महत्वपूर्ण योगदान दिएको छ। श्री मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अनि उहाँको सरकारका सदस्यहरूको उपस्थितिको लागि आभार व्यक्त गर्नुभयो। उहाँले यसलाई भारत न्यूजील्याण्ड सम्बन्धहरूप्रति व्यापक समर्थनको प्रतीक बताउनुभयो। श्री मोदीले भन्नुभयो, चार दशकपछि कुनै भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्ड यात्रा भइरहेको छ अनि उहाँ 140 करोड भारतीयहरूको शुभकामना त्यहाँका भारतीय समुदायसम्म लिएर पुग्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आज अकल्याण्डमा वार्ता गर्नुभयो। विदेश मन्त्रालयमा पूर्वी देशहरूका प्रभारी सचिव रुदेन्द्र टण्डनले अकल्याण्डमा संवाददाता सम्मेलनमा दुवै नेता द्विपक्षीय सम्बन्धहरूलाई रणनीतिक साझेदारीसम्म बढाउन सहमत भएको बताउनुभयो। श्री टण्डनले भन्नुभयो, श्री मोदी अनि श्री लक्सनले आगामी 4 वर्षहरूमा साझा रूपले काम गर्नका लागि भारत न्यूजील्याण्ड रणनीतिक साझेदारी 2030 सम्मको रूपरेखालाई पनि स्वीकृति दिएका छन्। यसको उद्देश्य द्विपक्षीय सम्बन्धहरूलाई अझ बलियो बनाउनु रहेको उहाँले बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टील फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। परियोजना 17A को यो युद्धपोत भारतको बढ्दो समुद्री शक्ति अनि स्वदेशी रक्षा क्षमताको परिचायक हो। यस अवसरमा श्री सिंहले भन्नुभयो, भारतले पारम्परिक रक्षा क्षमताहरू अनि उन्नत प्रौद्योगिकीहरू दुवैलाई बलियो बनाएर एक दरिलो, आत्मनिर्भर अनि भविष्यको लागि तयार रक्षा बलको निर्माण गरिरहेको छ। उहाँले भन्नुभयो, भविष्यको युद्धहरूमा कृत्रिम बुद्धिमत्ता अनि अन्य प्रौद्योगिकीहरूको उपयोग हुन सक्छ, तर त्यसलाई दृढ संकल्प अनि सेनाको साहससित जित्न सकिनेछ।

उहाँले भन्नुभयो, परिवहन क्षेत्रलाई अधिक सुदृढ टिकाउ अनि आपस्तमा असल ढंगमा जोड्नका लागि ब्रिक्स देशहरूबीच नवीनतम तकनिकहरू अनि नवाचारहरूलाई साझा गरिँदैछ। सहयोगलाई अझ बलियो बनाउनका लागि ब्रिक्स मन्त्री स्तरीय घोषणा 2026 अप्नाइएको उहाँले जानकारी दिनुभयो। बैठकमा ब्राजिल, चीन, मिश्र, इन्डोनेसिया, इरान, रूस, साउदी अरब, दक्षिण अफ्रिका, इथियोपिया अनि संयुक्त अरब अमेरिका परिवहन मन्त्रीहरूले पनि आफ्नो विचार साझा गरे। भारतको ब्रिक्स अध्यक्षता अन्तर्गत आयोजित यो दुई दिने बैठक आजदेखि नागपुरमा शुरू भएको छ। यसभन्दा पहिले फेको ब्रिक्स परिवहन कार्य समूहको बैठकमा सदस्य देशहरूका प्रतिनिधिहरूले साझा परिवहन एजेण्डाहरूमाथि विचार विमर्श गरेका थिए। आज विश्व जनसङ्ख्या दिवस हो। प्रत्येक वर्ष 11 जुलाईमा मनाइने यो दिवस बढ्दो जनसङ्ख्यासित सम्बन्धित चुनौतीहरू अनि अवसरहरूप्रति जागरूकता बढाउनका लागि मनाइने गरिन्छ। यसको उद्देश्य जनसङ्ख्यासित सम्बन्धित मुद्दाहरूमाथि ध्यान केन्द्रित गर्नु अनि सतत विकासको दिशामा प्रयासहरूलाई प्रोत्साहित गर्नु हो। विश्व जनसङ्ख्या दिवसको शुरूआत वर्ष 1989 संयुक्त राष्ट्र विकास कार्यक्रमको तत्कालीन शासी परिषदले गरेका थिए। त्यसपछि वर्ष 1990 संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गरेर यस दिवसलाई नियमित रूपमा मनाउने निर्णय लियो। यस वर्ष विश्व जनसङ्ख्या दिवसको विषय रहेको छ युवाहरूको आशा अनि आकांक्षाहरूलाई साकार गर्नु आज अनि भविष्यको लागि। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको शुभारम्भ गर्नुभयो। यस अवसरमा श्री शाहले युवाहरूसित पुस्तकालयहरूमा जाने आग्रह गर्दै भन्नुभयो, पुस्तकहरूले व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निभाउँदछ। श्री शाहले भन्नुभयो, महान क्रान्तिकारी अनि विचारक जयप्रकाश नारायणले देशको विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ। देश अनि जनतालाई बुझ्नको लागि पढ्ने आदत बसाउनु अत्यन्त महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। श्री शाहले भन्नुभयो, पुस्तकालय राष्ट्रिय निर्माणको महत्वपूर्ण माध्यम हो अनि यसको माध्यमद्वारा देशको संस्कृति अनि ज्ञान परम्पराको जानकारी मानिसहरूसम्म पुग्ने गर्दछ। श्री शाहले भन्नुभयो, सरकारले स्कूलका विद्यार्थीहरूमा पुस्तकहरू पढ्ने आदतलाई प्रोत्साहन दिनको लागि व्यापक प्रयास गरेको छ। गान्धीनगर लोकसभा क्षेत्रमा आगामी समयमा प्रत्येक गाउँमा पुस्तकालय खोलिने उहाँले बताउनुभयो। प्रत्येक पुस्तकालयमा 3-4 हजार पुस्तकहरू राखिनेछ। नीति आयोगले हिजो नयाँ दिल्लीमा देशको विकासका लागि परमाणु ऊर्जाको सतत उपयोगका लागि कानून शान्ति अधिनियम 2025 हितधारकहरूका लागि परामर्श सम्मेलन आयोजित गर्यो। यो सम्मेलन मुख्य रूपले शान्ति अधिनियम अन्तर्गत तयार गरिने नियम विनियमहरू अनि नीतिगत प्रावधानहरूको मसौदामाथि चर्चा गर्नका लागि आयोजित गरिएको थियो। यसमा नीति निर्माताहरू, शोध संस्थानहरू अनि अन्य हितधारकहरूले भाग लिए। यसमा मुख्य रूपले विधायी अनि विनियामक संस्थाहरू, वित्त, बीमा तथा जनधारणा, उत्पादन अनि क्षमता निर्माण जस्ता मुद्दाहरूमाथि चर्चा गरियो। यस अवसरमा हितधारकहरूले यी मुद्दाहरूमाथि आफ्नो विचार व्यक्त गरे। सिक्किम एकपल्ट फेरि देशको सबैभन्दा समृद्ध राज्य बनेर अघि आएको छ। प्रति व्यक्ति आयको नवीनतम विश्लेषण अनुसार वित्त वर्ष 2024-25 राज्यको प्रति व्यक्ति आय 6,46,000 रुपियाँ भन्दा अधिक रह्यो, जो राष्ट्रिय औसत भन्दा लगभग 3 गुणा हो। देशको कुल जनसङ्ख्यामा सिक्किमको हिस्सेदारी केवल 0.05% छ। सिक्किम विगत एक दशकदेखि प्रति व्यक्ति आयको मामिलामा देशमा शीर्ष स्थानमा बनिरहेको छ, जसले प्रति व्यक्ति आधारमा भारतको सबैभन्दा समृद्ध राज्यको दर्जा यथावत राखेको छ। भारत अनि इङ्ल्याण्डबीच 5 म्याचहरूको श्रृङ्खलाको अन्तिम म्याच आज साउथ एम्पटनमा खेलिनेछ। म्याच भारतीय समयअनुसार साँझ 7 बजेदेखि शुरू हुनेछ। श्रृङ्खलामा इङ्ल्याण्डले 3-0 अझै बढत बनाएको छ। एक दिवसीय म्याचहरू पूर्व भारतको नजर यो म्याच जित्नुमा रहनेछ। फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्याण्डसित हुनेछ। म्याच भारतीय समयअनुसार बिहान 2:30 जाँदा शुरू हुनेछ। दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्ड बीच हुनेछ। यो म्याच भोलि बिहान 6:30 जाँदा शुरू हुनेछ। दुवै म्याचका विजेता टिमहरू सेमी फाइनलमा प्रवेश गर्नेछन्। स्पेन अनि फ्रान्सले सेमी फाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्। स्पेनले बेल्जियमलाई 2-1 पराजित गरेको छ भने फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गरेर अन्तिम चारमा प्रवेश गरेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न

0: सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। केन्द्रीय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। आज विश्व जनसंख्या दिवस हो र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्याण्डसित हुनेछ भने दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्ड बीच हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: त श्रोताहरू, अब प्रस्तुत छ बसन्ती लामाको स्वरमा लोकगीत, जसमा स्वर अनि सङ्गीत बसन्ती बाला लामाले दिनुभएको छ नि, शब्द कर्ण थामीको। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

0: प्रस्तुत छ समसामयिक समीक्षा।
1: सामयिक समीक्षा अनुवाद तथा वाचन आरती ठकुरी। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमण। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। अस्ट्रेलियाका प्रधानमन्त्री श्री एन्थोनी अल्बानिज एमपीको निमन्त्रणामा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 8-10 जुलाई 2026 मेलबर्न नाममा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनको लागि अस्ट्रेलियाको भ्रमण गर्नुभयो, जुन कुलीन राष्ट्रका वुरुन्ड जेरी वोई वुरुङ र बुनुरुङ बुन उरुङ जनताको परम्परागत भूमि हो। प्रधानमन्त्री मोदीले 9 जुलाई 2026 शिखर सम्मेलनमा भाग लिनुभयो। सरकारी भवनमा आइपुगेपछि भारतीय प्रधानमन्त्रीलाई प्रधानमन्त्री अल्बानिजले न्यानो औपचारिक स्वागत गर्नुभयो। दुई राष्ट्रहरू बीचको लामो समयदेखिको मित्रतालाई स्मरण गर्दै जुन ऐतिहासिक सम्बन्ध, जनता जनता सम्बन्ध, साझा रणनीतिक हित र एकअर्काप्रति पारस्परिक सम्मान गर्दै दुई नेताहरूले द्रुत गतिमा विकसित हुँदै गइरहेको विश्वव्यापी वातावरणमा उदीयमान चुनौतीहरूको जवाफ दिन भारत अस्ट्रेलिया व्यापक रणनीतिक।
2: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय भारत अस्ट्रेलिया खेलकुद कूटनीति। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीको 8-10 जुलाई 2026 अस्ट्रेलियाको भव्य भ्रमण प्रतिष्ठित मेलबर्न क्रिकेट मैदान एमसीजीमा शानदार खेलकुद कूटनीतिमा समापन भएको छ। ऐतिहासिक मैदानमा उभिएर दुई नेताहरूले आधिकारिक रूपमा भारत अस्ट्रेलिया खेलकुद सहयोग रोडम्यापको शुरूआत गरे। भारतले 2030 राष्ट्रमण्डल खेलकुदको तयारी गरिरहेको बेला र अस्ट्रेलियाले 2032 ब्रिस्बेन ओलम्पिकको लागि तयारी गरिरहेको बेला खेलकुद विज्ञान र पूर्वाधारमा सम्बन्धलाई सुपरचार्ज गर्दै यो खेल सम्पन्न भएको छ। यस ऐतिहासिक कार्यक्रमले क्रिकेटमा ठूलो सफलता पनि प्रदान गर्यो। अस्ट्रेलियाली पुरुष विग ब्यास लीगले यस डिसेम्बरमा चेन्नईमा आफ्नो उद्घाटन खेल खेल्ने ऐतिहासिक घोषणा गर्दै भारतमा हप्ता लामो जी डे नमस्ते महोत्सवको लंगर सम्हाले। खेलकुद भारत र अस्ट्रेलिया बीचको एक शक्तिशाली पुल भएकोले समुदायहरूलाई एकसाथ ल्याउँदै यसले दुई देशहरू बीचको सहकार्यको लागि नयाँ मार्गहरू खोलेको छ। खेलकुदमा सहयोगी सम्बन्धी 2023 सम्झौता पत्रमा निर्माण गर्दै खेलकुद सहयोगको लागि भारत अस्ट्रेलिया रोडम्यापले द्विपक्षीय सम्बन्धको यो आधारशिलालाई बलियो बनाउन व्यवहारिक भविष्य केन्द्रित प्राथमिकताहरू र अवसरहरू सेट गर्दछ। अहमदाबादमा 2030 राष्ट्रमण्डल खेलकुद 2032 ब्रिस्बेन ओलम्पिक र प्यारा ओलम्पिक खेलकुद र भविष्यमा ओलम्पिक र प्यारा ओलम्पिक खेलकुद आयोजना गर्ने भारतको महत्वाकांक्षा सहित अगाडिको दशकको अवसरलाई पहिचान गर्दै यो रोडम्यापले साझा प्राथमिकताहरू, क्षमताहरू र स्रोतहरूसँग पंक्तिबद्ध सहयोगका लक्षित क्षेत्रहरू पहिचान गर्दछ। अस्ट्रेलिया र भारतमा खेलकुदको शासन र खेलकुद पारिस्थितिक प्रणालीको विकासमा भिन्नताहरूलाई सम्मान गर्दै र अभिजात वर्ग र सामुदायिक खेलकुदहरूलाई प्रबन्धन गर्न खेलकुद निकायहरू, व्यवसायहरू, राज्य स्तरीय सरकारहरू, विश्वविद्यालयहरू र सामुदायिक समूहहरूको नेतृत्व भूमिकालाई मान्यता दिँदै दुवै देशहरू संलग्नतालाई सहज बनाउन र सान्दर्भिक संस्थाहरू बीच काम गर्ने सहयोगी तरिकाहरूलाई समर्थन गर्न प्रतिबद्ध छन्। दुवै देशहरूलाई फाइदा पुग्ने सबै स्तरहरूमा बलियो खेलकुद साझेदारीलाई प्रोत्साहित गर्दछ। कार्यान्वयन व्यवहारिक र परिणाम केन्द्रित हुनेछ। उपलब्ध स्रोतहरू र प्रमुख कार्यक्रम स्वयं यसमा समयरेखा अनुरूप प्राथमिकता दिनेछ। लचिलो माग नेतृत्व व्यवस्थापनहरूलाई समर्पित स्थापित साझेदारी

0: मार्फत सहयोग प्रदान गरिनेछ जसमा स्रोत गतिविधिहरूको जिम्मेवारी केस दर केस आधारमा वार्ता गरिनेछ यो दृष्टिकोणले व्यवहारिक दियो र पारस्परिक रूपमा लाभदायक परिणामहरू सुनिश्चित गर्दछ यस सन्दर्भमा यस रोडम्याप अन्तर्गत सहकार्यका लागि केन्द्रित क्षेत्रहरूमा क्षमता निर्माण समावेश छ जहाँ भारतले प्राथमिकताका खेलहरूमा देशमा उच्च प्रदर्शन खेल केन्द्रहरू स्थापना र सञ्चालनमा उत्कृष्ट अभ्यासहरू साझा गर्न सहकार्य गर्न खोज्नेछ यसले प्यारा खेललाई सहयोगको लागि प्रमुख प्राथमिकता र अवसरको रूपमा पहिचान गरेको छ जसमा प्यारा वर्गीकरण कोचिङ र प्रदर्शन समर्थनका अस्ट्रेलियाली विशेषज्ञता समावेश छ जहाँ उपयुक्त भएमा भारतीय र अस्ट्रेलियाली विश्वविद्यालयहरू बीच सम्भावित लिङ्कहरू सहित यसले अस्ट्रेलियाको प्रशिक्षक विकास मोडलहरूमा पनि आकर्षित गर्नेछ जसले भारतीय प्रशिक्षक र प्रशिक्षक शिक्षकहरूलाई अस्ट्रेलिया र अस्ट्रेलियाली प्रशिक्षक र प्रशिक्षक शिक्षकहरूलाई भारतमा ल्याउने दुईतर्फी आदान प्रदानलाई सहज बनाउनेछ जहाँ उपयुक्त भएमा ट्रेनर दृष्टिकोण प्रयोग गरिनेछ भारत र अस्ट्रेलियाली बीच शारीरिक शिक्षा आदान प्रदान कार्यक्रम शुरू गर्न सकिन्छ जसले पारस्परिक सिकाई उत्कृष्ट अभ्यासहरूको साझेदारी र विद्यालय खेलकुद खेलकुद विज्ञान र शारीरिक शिक्षामा सामुदायिक सहभागिता जस्ता क्षेत्रहरूमा सहकार्यलाई सहज बनाउन सकिन्छ
1: श्रोताहरू अब सुनाउनेछौ हिन्दी फिल्मी गीतहरू त श्रोताहरू प्रथम प्रस्तुति स्वीकार्नुहोस् सरगम चलचित्रबाट गुञ्जनेश्वर रहेको छ लता मङ्गेशकर अनि मोहम्मद रफीको जसमा सङ्गीत दिएको छ लक्ष्मीकान्त प्यारेलालले

तो श्रोताहरू दोस्रो प्रस्तुति स्वीकार्नुहोस्। आपकै दिवाने चलचित्रबाट गुञ्जनेश्वर रहेको छ किशोर कुमार अनि मोहम्मद रफीको, जसमा सङ्गीत दिनुभएको छ राजेश रोशनले।

त श्रोताहरू कार्यक्रमको अन्तिम प्रस्तुति स्वीकार्नुहोस्। विजयी चलचित्रबाट गुन्जने स्वर रहेको छ लता मङ्गेशकर अनि सुरेश वाडेकरको, जसमा सङ्गीत दिनुभएको छ शिवहरिले।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज जलुकबारीमा रहेको प्रख्यात डाक्टर भूपेन हजारिकाको स्मारक स्थलको निरीक्षण गर्नुभयो र यसको व्यापक आधुनिकीकरणको घोषणा गर्नुभयो। मुख्यमन्त्रीले डाक्टर भूपेन हजारिकाको स्मारकलाई समकालीन आवश्यकताहरू पूरा गर्न विकास गरिने बताउनुभयो। यो स्थललाई यसरी डिजाइन गरिनेछ कि बाहिरबाट हेर्ने जो कोहीले पनि प्रख्यात डाक्टर भूपेन हजारिकाको स्मारकको रूपमा यसको पहिचान तुरन्त स्पष्ट होस्। उहाँले भन्नुभयो, समन्वय तीर्थमा डिजिटल सुविधाहरू थपिनेछ, ओपन एयरमा थिएटर निर्माण गरिनेछ र यसको सञ्चालन र मर्मत सम्भारको निरीक्षण गर्न सरकारी समिति गठन गरिनेछ। त्यसपछि मुख्यमन्त्रीले गुवाहाटीको पल्टन बजारमा हाल निर्माणाधीन पुलिस चौकीको पनि निरीक्षण गर्नुभयो र कामको प्रगतिको समीक्षा गर्नुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले नवनिर्वाचित भाजपा विधायकहरूसँग भेटघाट गर्नुभयो। बैठकलाई सार्थक भन्दै मुख्यमन्त्रीले जनसेवाप्रतिको उनीहरूको प्रतिबद्धता र राज्यको विकासप्रतिको दृढ संकल्प अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो। आज सामाजिक सञ्जालमा साझा गरिएको सन्देशमा मुख्यमन्त्रीले विधायकहरूसँगको बातचितमा उनीहरूको दृष्टिकोण, कामप्रतिको समर्पण र जनताको सेवा गर्ने उत्साह स्पष्ट रूपमा देखिन्थ्यो भनी बताउनुभयो। सिक्किम एकपल्ट फेरि देशको सबैभन्दा समृद्ध राज्य बनेर अघि आएको छ। प्रति व्यक्ति आएको नवीनतम विश्लेषण अनुसार वित्त वर्ष 2024-25 राज्यको प्रति व्यक्ति आय 6,46,000 रुपियाँभन्दा अधिक रह्यो, जो राष्ट्रिय औसतभन्दा लगभग 3 गुणा हो। देशको कुल जनसङ्ख्यामा सिक्किमको हिस्सेदारी केवल 0.05% छ। सिक्किम विगत एक दशकदेखि प्रति व्यक्ति आयको मामलामा देशमा शीर्ष स्थानमा बनिरहेको छ, जसले प्रति व्यक्ति आधारमा भारतको सबैभन्दा समृद्ध राज्यको दर्जा यथावत राखेको छ। मणिपुरमा सुरक्षा बलहरूले विगत 24 घण्टामा गरिएका विभिन्न कारवाहीहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन्। यी कारवाहीहरूको क्रममा प्रतिबन्धित उग्रवादी संगठनका एक सक्रिय कार्यकर्तालाई पक्राउ गरिएको छ र चोरीको मोटरसाइकल सहित हेरोइन जफत गरिएको छ। आधिकारिक जानकारी अनुसार प्रतिबन्धित आरपीएफ पीएलए संगठनका एक सक्रिय कार्यकर्ता सेखम सुनिल सिंह उर्फ इबोहललाई आज थोबल जिल्लाको थोबल पुलिस चौकी क्षेत्रको लम्बैथोङ नजिकै वाङबलबाट पक्राउ गरिएको थियो। अर्को अपरेसनमा मिजोरमको आइजोलको वाङ कवन पुलिस चौकीबाट प्राप्त जानकारीको आधारमा मणिपुर पुलिसले चुराचन्दपुर जिल्लाबाट चोरी गरिएको मोटरसाइकल जफत गरेको छ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राज्य सरकार खाद्य सुरक्षा योजनाको लाभबाट कुनै पनि योग्य व्यक्ति वञ्चित नहोस् भन्ने कुरा सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यी योजनाहरूको लाभ समाजको अन्तिम व्यक्तिसम्म पुर्याउनु सरकारको प्राथमिकता रहेकोमा जोड दिनुभयो। आज सामाजिक सञ्जालमा साझा गरिएको सन्देशमा मुख्यमन्त्रीले अन्न सेवा दिवस मार्फत राज्यभरिका योग्य लाभार्थीहरूलाई निशुल्क खाद्यान्न वितरण भइरहेको बताउनुभयो। साथै राष्ट्रिय खाद्य सुरक्षा योजनाको लाभ समयमा नै र प्रभावकारी रूपमा प्रत्येक योग्य व्यक्तिसम्म पुग्ने सुनिश्चित गर्न प्रयास भइरहेको बताउनुभयो। उहाँले सरकारले उचित मूल्य पसलहरू मार्फत मात्र नभई शारीरिक रूपमा अशक्त, वृद्ध, दिव्याङ्गजन वा अन्य कारणले राशन पसलहरूमा जान नसक्ने लाभार्थीहरूका लागि पनि विशेष व्यवस्था गरिरहेको बताउनुभयो। कुनै पनि योग्य परिवारले कुनै कठिनाईको सामना गर्न नपरोस् भनेर त्यस्ता व्यक्तिहरूको घर दैलोमा आवश्यक खाद्य वस्तुहरू र सेवाहरू पुर्याइँदैछ भनी बताउनुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले परम्परागत वाञ्चुवा उत्सवको अवसरमा राज्यका जनता, विशेष गरी तिवा समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्रीले वाञ्चुवा उत्सव आसामको विविध लोक संस्कृतिको एक अद्वितीय प्रतीक भएको बताउनुभयो। यो पर्वले कृषि जीवन, सामाजिक एकता, साम्प्रदायिक सद्भाव र प्रकृतिप्रति कृतज्ञता जनाउँदछ। उहाँले पिठागुडी खोण्डा सामूहिक

सहभागिता र आध्यात्मिक आस्था जस्ता परम्पराहरूमा जरा गाडेको यो पर्वले तिवा समुदायको विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर गर्ने बताउनु भयो। असमको बक्सा जिल्लाको गोरेश्वर क्षेत्रको सुवाकपुरमा भएको एक दुखद सडक दुर्घटनामा डम्पर ट्रकले ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ। पुलिसले आज बताएअनुसार मृतकहरूको पहिचान गौतम बोडो र दुईपेन बोडोको रूपमा गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताहरू, अब प्रस्तुत छ कार्यक्रम गीत संगीत अन्तर्गत लोक तथा आधुनिक गीतहरू। त श्रोताहरू, प्रथम प्रस्तुति स्वीकार्नुहोस्। हिरण दर्नालको स्वरमा शब्द रहेको छ विपिन स्याङदिनको, अनि सङ्गीत ब्राहिन मोक्तानको। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

श्रोताहरू अहिले सुन्नुभयो हिरण दर्नालको स्वरमा, जसमा शब्द अनि सङ्गीत थियो विभिन स्याङदेन अनि ब्रायन मोक्तानको। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, हिरण दर्नालको स्वरमा, शब्द रहेछ सुदेश छेत्रीको अनि सङ्गीत स्वर्गीय सिल्भेस्टर सिटलिङको।

त श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। हिरण दर्नालको स्वरमा शब्द रहेछ दावा पाखरिनको, अनि सङ्गीत सुरेश कुमारको।

त श्रोताहरू, अब स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति हिरण दर्नालको स्वरमा शब्द अनि सङ्गीत मधुसूदन

श्रोताहरू कार्यक्रमको अन्तिम प्रस्तुति स्वीकार्नुहोस्। हिरण दर्नालको स्वरमा शब्द छ कानु सिंह रणपहेली अनि सङ्गीत फोरबा शेर्पाको, त स्वीकार्नुहोस् श्रोताहरू यो अन्तिम गीत।

0: श्रोताहरू अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले न्युजिल्यान्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्त्वपूर्ण आधार रहेको बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल्थ फ्रिगेट आइएनएस महेन्द्रगिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। रेल अनि सूचना प्राद्योगिकी मन्त्री अश्विनी वैष्णवले हैदराबादलाई प्रमुख हाई स्पिड रेल हबको रूपमा विकसित गरिने बताउनु भएको छ। आज विश्व जनसङ्ख्या दिवस हो अनि मौसम विभागले आगामी 4-5 दिनसम्म देशको उत्तरी अनि पूर्वी भागहरूमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। सुनोस् समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ कि न्युजिल्यान्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्त्वपूर्ण आधार हुन्। ओकल्यान्डमा भारतीय समुदायलाई सम्बोधित गर्नुहुँदै श्री मोदीले भन्नुभयो, भारत अनि न्युजिल्यान्डको सम्बन्ध साझा विरासत, स्थायी मित्रता, समान लोकतान्त्रिक मूल्यहरू अनि उज्जवल भविष्यको साझा सङ्कल्पमाथि आधारित छ। उहाँले भन्नुभयो, ओकल्यान्डदेखि वेलिङटन अनि क्राइस्टचर्चदेखि क्विन्सटन हाउस क्विन्सटाउनसम्म भारतीय समुदायले दुवै देशहरूको सम्बन्धलाई बलियो बनाउनमा महत्त्वपूर्ण योगदान दिएको छ। श्री मोदीले न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अनि उहाँको सरकारका सदस्यहरूको उपस्थितिको लागि आभार व्यक्त गर्नुभयो। उहाँले यसलाई भारत न्युजिल्यान्ड सम्बन्धहरूप्रति व्यापक समर्थनको प्रतीक बताउनुभयो। श्री मोदीले भन्नुभयो, 4 दशकपछि कुनै भारतीय प्रधानमन्त्रीको न्युजिल्यान्ड यात्रा भइरहेको छ अनि उहाँ 140 करोड भारतीयहरूको शुभकामना त्यहाँका भारतीय समुदायसम्म लिएर पुग्नु भएको छ। यस अवसरमा न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले दुवै देशबीच रणनीतिक अनि आर्थिक साझेदारी लगातार बलियो भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारत न्युजिल्यान्ड मुक्त व्यापार सम्झौताले न्युजिल्यान्डका निर्यातकहरूका लागि 140 करोड मानिसहरूको विशाल बजारसम्म पहुँच सहज हुनेछ अनि न्युजिल्यान्डमा भारतीय कारोबारको लागि नयाँ अवसर खुल्नेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल्थ फ्रिगेट आइएनए महेन्द्रगिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। परियोजना 17A को युद्धपोत भारतको बढ्दो समुद्री शक्ति अनि स्वदेशी रक्षा क्षमताको परिचायक हो। यस अवसरमा श्री सिंहले भन्नुभयो, भारतले पारम्परिक रक्षा क्षमताहरू अनि उन्नत प्राद्योगिकीहरू दुवैलाई बलियो बनाएर एक दरिलो, आत्मनिर्भर अनि भविष्यको लागि तयार रक्षा बलको निर्माण गरिरहेको छ। उहाँले भन्नुभयो, भविष्यको युद्धहरूमा कृत्रिम बुद्धिमत्ता अनि अन्य प्राद्योगिकीहरूको उपयोग हुन सक्छ, तर त्यसलाई दृढ संकल्प अनि सेनाको साहससित जित्न सकिनेछ। रक्षा मन्त्रीले भन्नुभयो, लगभग 1.5 वर्षभित्र नै नौसेनामा अन्य 6 वटा अग्रिम श्रेणीको युद्धपोतहरू सामेल हुनाले देशको बढ्दो जहाज निर्माण क्षमतालाई दर्शाउँदछ।
2: समुद्र हमारे सिक्योरिटी के साथ साथ हमारे ट्रेड, हमारे व्यापार, हमारी सप्लाई चेन, हमारी एनर्जी सिक्योरिटी और हमारी इकोनॉमिक प्रोग्रेस की भी एक लाइफ लाइन। आज के समय में पूरी दुनिया की निगाहें इंडो पैसिफिक रीजन पर और इस क्षेत्र में भारत की भूमिका बहुत ही महत्वपूर्ण है। भारत इस पूरे इंडो पैसिफिक रीजन में एक नेट सिक्योरिटी प्रोवाइडर के रूप में, एक भरोसेमंद साथी के रूप में उभरा है।
1: रेल अनि सूचना प्राद्योगिकी मन्त्री अश्विनी वैष्णवले भन्नुभएको छ, हैदराबादलाई प्रमुख हाई स्पिड रेल हबको रूपमा विकसित गरिनेछ। प्रस्तावित बुलेट ट्रेन करिडोर हैदराबादको पुणे, चेन्नई अनि बेङ्गलुरूसित जोडिनेछ। श्री वैष्णवले आज हैदराबादमा भन्नुभयो, हाई स्पिड रेल नेटवर्कले यात्रामा लाग्ने समयमा कमी आउनेछ अनि दक्षिण भारतमा रेल सम्पर्क बलियो हुनेछ। श्री वैष्णवले इलेक्ट्रोनिक्स अनि सेमी कन्डक्टर क्षेत्रहरूबारे उल्लेख गर्दै भन्नुभयो, देशले एआई सर्भिस मोडल अप्नाएको छ अनि यसले तेलङ्गाना इलेक्ट्रोनिक्स

0: विनिर्माण क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ। देशमा चिप निर्माणलाई बढावा दिनका लागि 315 विश्वविद्यालयहरूमा सेमी कन्डक्टर डिजाइन टुल सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो। यस अवसरमा केन्द्रीय मन्त्री जी किशन रेड्डीले भन्नुभयो, केन्द्र सरकारले बुलेट ट्रेन परियोजनाहरूको लागि 5,00,000 करोड रुपियाँ आवंटित गरिएको छ अनि सिकन्दराबाद तथा नामपल्ली सहित तेलङ्गानाको 42 रेलवे स्टेसनहरूको आधुनिकीकरण गरिँदैछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको शुभारम्भ गर्नुभयो। यस अवसरमा श्री शाहले युवाहरूसित पुस्तकालयहरूमा जाने आग्रह गर्दै भन्नुभयो, पुस्तकहरूले व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउँदछ। श्री शाहले भन्नुभयो, महान क्रान्तिकारी अनि विचारक जयप्रकाश नारायणले देशको विकासमा महत्त्वपूर्ण योगदान दिनुभएको छ। देश अनि जनतालाई बुझ्नका लागि पढ्ने आदत बसाउनु अत्यन्त महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो।
1: किशोरोने और युवाओंने अपने रुचि के विषय छान लेने चाहिए और सुने सुनाए ज्ञान की बगैर हमारे रुचि के विषय में जिन्होंने पूरा जीवन खपा दिया है, जिन्होंने पूरा जीवन लगा दिया है, ऐसे लोगों ने जो अपने अनुभव, अपने विचार, अपना चिंतन और चिंतन की व्यवहारिता जो पुस्तकों में अंकित की है, उसको पढ़ना चाहिए। ये बहुत बड़ा मौका है दिल्ली के युवाओं के लिए कि फ्री ऑफ कॉस्ट 32,000 पुस्तक और 1,00,000 ई बुक का एक्सेस है।
0: आज विश्व जनसङ्ख्या दिवस हो। प्रत्येक वर्ष 11 जुलाईमा मनाइने यो दिवस बढ्दो जनसङ्ख्यासित सम्बन्धित चुनौतीहरू अनि अवसरहरूप्रति जागरूकता बढाउनका लागि मनाइने गरिन्छ। यसको उद्देश्य जनसङ्ख्यासित सम्बन्धित मुद्दाहरूमाथि ध्यान केन्द्रित गर्नु अनि सतत विकासको दिशामा प्रयासहरूलाई प्रोत्साहित गर्नु हो। विश्व जनसङ्ख्या दिवसको सुरुवात वर्ष 1989 संयुक्त राष्ट्र विकास कार्यक्रमको तत्कालीन शासी परिषदले गरेका थिए। त्यसपछि वर्ष 1990 संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गरेर यस दिवसलाई नियमित रूपमा मनाउने निर्णय लियो। यस वर्ष विश्व जनसङ्ख्या दिवसको विषय रहेको छ, युवाहरूको आशा अनि आकाङ्क्षाहरूलाई साकार गर्नु आज अनि भविष्यको लागि। मौसम विभागले आगामी 4-5 दिनसम्म देशको उत्तरी अनि पूर्वी भागहरूमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणी समाचारसित कुराकानीमा मौसम विभागका वैज्ञानिक डाक्टर नरेशले भन्नुभयो, पूर्वोत्तरको केही भागहरूमा आगामी 2 दिनहरूमा 12 सेन्टिमिटर भन्दा अधिक वर्षा हुने सम्भावना छ। श्री नरेशले भन्नुभयो कि अल निनोको कारण देशमा मानसुनको वर्षा सामान्यभन्दा कम्ती भएको छ। यता असममा आज वर्षको रेड अलर्ट जारी गरिएको छ भने पन्जाब अनि हरियाणाको उत्तरी भागहरूमा पनि आज भारी वर्षा हुने सम्भावना छ। फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्यान्डसित हुनेछ। म्याच भारतीय समयअनुसार बिहान 2:30 जाँदा सुरु हुनेछ। दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्यान्ड बीच हुनेछ। यो म्याच भोलि बिहान 6:30 जाँदा सुरु हुनेछ। दुवै म्याचका विजेता टिमहरू सेमी फाइनलमा प्रवेश गर्नेछन्। स्पेन अनि फ्रान्सले सेमी फाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्। स्पेनले बेल्जियमलाई 2-1 पराजित गरेको छ भने फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गरेर अन्तिम चारमा प्रवेश गरेको छ। जापानको दक्षिणी द्वीपहरूमा आज तुफान बाबी ठोकिएको खबर छ। यस अवधि द्वीपहरूमा तीव्र हावा चल्यो अनि मुसलधारे वर्षा भयो। लगभग 144 किलोमिटर प्रति घण्टाको गतिमा हावासितै तुफान बाबी भोलि बिहान चीनको झेजियाङ प्रान्तमा ठोक्किने अनुमान छ। यस तुफानको कारण जापानको ओकिनावा प्रान्तमा 200+ उडानहरू रद्द गरिएको छ। ताइवानमा स्कुल अनि सरकारी कार्यालय पनि बन्द रह्यो। तुफानले गर्दा 30+ मानिसहरू घाइते भएको खबर छ। 14,000+ मानिसहरूलाई सुरक्षित स्थानहरूमा पुर्याइएको छ। यसैबीच चीनले भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। यो समाचार युट्युबमा @AI कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले

0: न्युजिल्यान्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्त्वपूर्ण आधार रहेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल्थ फ्रिगेट आइएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। रेल अनि सूचना प्राद्योगिकी मन्त्री अश्विनी वैष्णवले हैदराबादलाई प्रमुख हाई स्पिड रेल हबको रूपमा विकसित गरिने बताउनु भएको छ। आज विश्व जनसङ्ख्या दिवस हो। प्रत्येक वर्ष 11 जुलाईमा मनाइने यो दिवस बढ्दो जनसङ्ख्यासित सम्बन्धित चुनौतीहरू अनि अवसरहरूप्रति जागरूकता बढाउनका लागि मनाइने गरिन्छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोताहरू, अब प्रस्तुत छ लता मङ्गेशकरको आवाजमा देशभक्ति गीत।